0: मिङ्गा चाहिँ यतै त हो कासना नल्लिगु सिन्तिरिस पा समूह बनेक नच रिगुस पा लिका वा गिमाङ
1: अरे अरे चैता छ त निङ्गा पा समूह अनि आमा पिन्नै चैत कन्या पछि कचाम सम्पी सुन्छ मेरो चाहिँ ओफिसियल लेखेर याल चिम्बी तब भएको चिल्का कुन खोज यहाँ चाहिँ कि कहाँ छ त
0: निका खै पिन्दिस् तुमारी तै त माइटो
1: ए या छिन काजारी सुन यस्ता कुन यस्ता